0: Coachella at 647-273-2393.
1: Log on to eventsmyteamof2.com.
2: جی جناب, ایون بائی ٹیم آف ٹو ڈاٹ کام ان کی ویب سائٹ ہے. آپ یاد رکھ لیجیے, 5 days کا ورلڈ لارجسٹ 26th عید الاضحیٰ فیسٹیول ہونے جا رہا ہے میپل بینکٹ ہال میں ساگا میں, 22, 23, 24, 25 اور 26 تاریخ کو. میپل بینکٹ ہال 1325 انگلینٹن ایونیو ایسٹ میں ساگا میں ہے. فری انٹری, فری پارکنگ, ایگزیبیشن, پروموشن, سیلز, اسٹال بکنگ اور اسپانسرشپ کے لیے شیلا جعفری صاحبہ سے آپ رابطہ کر سکتے ہیں 647-273-2393. بزنس ایکسپو ہے, ورائٹی آف اسٹالس ہوں گے, شاپنگ, مہندی, فوڈ, فیملی انٹرٹینمنٹ, فری انٹری اینڈ فری پارکنگ. دوپہر 1 سے لے کے مڈ نائٹ تک آپ کے لیے رنگا رنگ پروگرامس ہوں گے. شیلا جعفری صاحب ہمارے ساتھ موجود ہیں, مزید ڈیٹیل انہیں سے لیں گے. شیلا صاحب, السلام علیکم اینڈ ویلکم یو ان ریڈی پاکستان ٹورانٹو. جی شیلا صاحب, السلام علیکم. السلام علیکم. ہلو. اچھا جناب, دوبارہ میں ٹرائی کرتا ہوں. ایسا کرتے ہیں, ایک کمرشل چلاتا ہوں اس دوران میں تاکہ میں دوبارہ ان سے کانٹیکٹ کر لوں. اسٹے ٹیون.
3: اپنے مکان کی نیکسٹ منتھ کلوزنگ ہے, کچھ سوچا ہے ٹی وی اور اپلائنسز کہاں سے لینے ہیں؟
4: ہاں, برمپٹن ٹی وی اینڈ اپلائنسز, جہاں اسپیشل سیل چل رہی ہے. ٹی وی, فریج, واشر ڈرائر, کچن رینج ہوڈ, مائکرو ویو, سارا کچھ مل جائے گا بہت ہی ریزنیبل پرائز پہ.
3: سیل تو اب چل رہی ہے پر ہمیں چاہیے نیکسٹ منتھ.
4: آج کے ریٹ ہم لاک بھی کروا سکتے ہیں.
3: دیٹس ونڈرفل.
4: وہاں سے سیل فون اور انڈیا بھیجنے کے لیے 224 کا سارا سامان بھی مل جائے گا.
3: برمپٹن میں یہ کہاں پہ ہے؟
4: آن بوے ہیڈ, جسٹ ویسٹ آف میکلاگلن. ٹیلی فون 9054502828 اور وزٹ برمپٹن اپلائنسز ڈاٹ سی اے.
2: یہ جناب, دوبارہ رابطہ ہو گیا ہے. میں نے ساری ڈیٹیل بتائی ہے, اس کے بعد جب آپ سے بات کرنے لگے تو کال ڈسکنیکٹ ہوگی. تو چلیے, آپ کو دوبارہ خوش آمدید کہتے ہیں. السلام علیکم اینڈ ویلکم یو ان ویری پاکستان ٹورانٹو.
5: تھینک یو سو مچ. وعلیکم السلام. اور تمام ریڈیو پاکستان ٹورانٹو کے سننے والوں کو ہماری طرف سے, یعنی کہ دا ٹیم آف ٹو جسٹ فار یو کی جانب سے, بہت سارا سلام, دعا اور پیار. ارشد,
2: بہت شکریہ. کیسی تیاریاں ہیں, کیا کچھ ہو رہا ہے؟
5: بس دیکھیں, ہمیشہ کی طرح کوشش یہ ہوتی ہے کہ پہلے سے زیادہ کچھ کیا جائے اور پہلے سے زیادہ کچھ نیا بھی کیا جائے. تو ان شاء اللہ تعالیٰ وہ جب آپ وہاں پہنچیں گے تو دیکھیں گے ہر دن کا ایک انٹرٹینمنٹ, ایک سے کئی انٹرٹینمنٹ ہر دن, لوگوں کی دلچسپی کے خیال رکھتے ہوئے تمام لوگوں کو اس میں شامل کرنے کے لیے یہ کیا جا رہا ہے کہ اوپننگ سیریمنی پہ کیا رکھیں, ویکینڈ پہ کیا رکھیں, سیٹرڈے کیا, سنڈے کیا, اور چاند رات اور دو دن جو چاند رات کے ہیں اس پر کیسے لوگوں کو انٹرٹین کیا جائے اور یعنی کہ فیسٹیول منایا جائے. اور اس کے علاوہ ارشد دیکھیں, فوڈ فیسٹیول ہے وہاں پر, فوڈ اسٹریٹ ہے وہاں پر.
2: اچھا.
5: آپ کو کئی کھانے ملیں گے اور بہت مزے مزے کی چیزیں ملیں گی. اور ابھی ہی جو ہے ہمارا ایک تمام ٹھنڈے مشروبات اور آئس کافی اور کریم کافی اور اس طرح کی چیزیں لگی ہیں, یعنی کہ کوئی چیز مس نہیں کریں گے. آپ سب کچھ آئیں وہیں, اپنے رشتے داروں کی, دوستوں کی دعوت کریں. اب اس وقت ہم یہ چاہتے ہیں کہ ہمارا فیسٹیول میں جو, جیسا کہ ہمیشہ ہم آخر وقت تک یہ کوشش کرتے ہیں کہ نہیں بس اتنے اسٹال لینے, لیکن ماشاءاللہ کافی بکنگ ہو گئی ہے اور اب ڈیمانڈ پر ہم نے اور بوتھ کھولے ہیں.
2: ٹھیک ہے,
5: تو اس کا مطلب ہے کہ کچھ خوش قسمت لوگ جو ہیں وہ ابھی بکنگ کرا سکتے ہیں اور ان شاء اللہ تعالیٰ ویری سون اٹ ول بی سولڈ آؤٹ اگین. تو ہر قسم کے بزنسز وہاں پر, آپ کے پروفیشنل سروسز بھی وہاں پر آ سکتی ہیں اور وہاں پر تمام بزنسز کو پروموٹ اور ایگزیبیشن اور سیل کے لیے وہاں موقع دیا جائے گا.
2: جی.
5: اس کے علاوہ دیکھیں, ہمارے پاس افغانی ایگزیبیشن بہت خوبصورت لگ رہا ہے وہاں پر, تو لہٰذا یہ ایک نئی چیز ہم نے, میں نے کہا چلیں کچھ تو ریویل کر ہی دوں.
2: جی بالکل صحیح.
5: افغانی جیولری اور افغانی ڈریسز, بہت حسین کلیکشن وہاں پہ پہنچ رہی ہے. تو مطلب یہ کہ میں تو لسٹ بہت لمبی ہے ارشد, میپل بینکوٹ ہال مسز ساگا میں ہمیشہ کی طرح ہونے جا رہا ہے اور یہ عید فیسٹیول, ورلڈ لارجسٹ عید فیسٹیول, 26th اینول عید الاضحیٰ فیسٹیول ہے. اور انشاءاللہ تعالی ہماری آپ سب سے ملاقات ہوگی. فری ایڈمیشن ہے, فری پارکنگ ہے, मतलब बच्चे बड़े सब के लिए वहाँ इंतजाम किया गया है, हर उम्र हर एज के लोग एंजॉय भी करें और फायदा भी उठाएं इस एग्जीबिशन से। अहमद इंशाल्लाह जाफरी द टीम ऑफ टू जस्ट फॉर यू हमेशा की तरह आप ही लोगों के लिए। आपको पता है हमारा प्रोफेशन तो रीमैक्स है, रियल एस्टेट है, लेकिन ये मैं कम्युनिटी के लिए करती हूँ, तो इसलिए हम इसमें ज्यादा से ज्यादा क्वालिटी डालने की कोशिश करते हैं और इंशाल्लाह ताला फिर हमारा ये सफर बहुत अच्छा होगा। 5 दिन का May 22nd को शुरू होगा, फ्राइडे को, दूसरे दिन सैटरडे है, आप इंजॉय करें फ्राइडे नाइट भी, फ्राइडे शाम भी, और बच्चों के लिए भी कुछ हम लोग प्लानिंग कर रहे हैं कि वहाँ बच्चों को क्या क्या क्या और फराहम कर सकते हैं हम खुशियाँ। तो इंशाल्लाह 22 मई से शुरू होगा, रोजाना लगेगा, हमेशा की हमारी रीत है, और वो चांद रात यानी कि May 26 तक हम वहाँ होंगे। रोज आए, सुबह आए, शाम आए, आपके लिए हम वहाँ 1 बजे से 12 बजे तक मौजूद रहेंगे। तो इंशाल्लाह ताला रेडियो पाकिस्तान टोरंटो के थ्रू बहुत सारे लोगों से हमारी मुलाकात होगी, और मेरी रिक्वेस्ट है कि मुझे जरूर बताएं कि आप रेडियो पाकिस्तान टोरंटो से सुन के आए। अरशद, आपका बहुत शुक्रिया अदा करती हूँ कि आप मौका देते हैं हमें लोगों से बात करने का और मैसेज देने का। 6472732393 पर कॉल करके आप हमसे बुकिंग स्पॉन्सरशिप की या स्टॉल की करा सकते हैं। इसके अलावा eventsbyteamoftwo.com पर जाके भी इंफॉर्मेशन मिल सकती है।
2: राइट जी, नंबर नोट कर लें, अभी कॉल कर लें 6472732393। थैंक यू वेरी मच, बहुत शुक्रिया, अगले प्रोग्राम में आपसे बात करें। चले जी, थैंक यू
5: सो मच, अल्लाह
2: हाफिज। 6472732393 रेडियो पाकिस्तान टोरंटो CMR 101.3। एक नई तहकीक में इंकशाफ हुआ कि वजन कम करने के बाद इसे बरकरार रखने के लिए रोजाना 8,500 कदम चलना काफी है। ये तादाद आम तौर पर बताए जाने वाले 10,000 कदम से कहीं कम है। यूरोपियन कांग्रेस ऑन एबेसिटी में पेश की गई तहकीक के मुताबिक हफ्ते में तकरीबन 59,500 कदम चलने वाले अफराद वजन कम करने के बाद इसे बरकरार रखने में कामयाब रहे हैं। यूनिवर्सिटी ऑफ मॉडिना और रेग्यू एमएलयू के प्रोफेसर मरवान अलगोश ने कहा कि मोटापे के इलाज में सबसे बड़ा चैलेंज दोबारा वजन को बढ़ने से रोकना है। तकरीबन 80% अफराद 3 से 5 साल के अंदर दोबारा वजन बढ़ा लेते हैं। उन्होंने मजीद कहा, अगर कोई सादा हिकमत अमली लोगों को वजन बरकरार रखने में मदद करे तो तबी लिहाज से बहुत कीमती होगी। ये तहकीक जो की गई इंटरनेशनल जर्नल ऑफ इन्वायरमेंटल रिसर्च एंड पब्लिक हेल्थ में शाई हुई है। साइंसदानों ने 18 ट्रायल्स का जायजा लिया जिनमें 1987 मरीजों को लाइफस्टाइल प्रोग्राम्स में शामिल किया गया, जबकि 1771 अफराद सिर्फ डाइटिंग के या बगैर इलाज के थे। लाइफस्टाइल प्रोग्राम में खुराक की हिदायत और रोजाना कदम गिनने का मशवरा शामिल था। शुरका ने रोजाना कदमों की तादाद 7,280 से बढ़ाकर 8,454 कर दी और औसतन 4 किलो वजन कम किया। तवील मुद्दत में उन्होंने तकरीबन 3 किलो वजन बरकरार रखा। रोजाना 8,500 कदम वजन दोबारा बढ़ने से बचाते हैं। वजन कम करने के मरहले में कदमों की तादाद बढ़ाना और इसे बरकरार रखना जरूरी है। ज्यादा कदम चलने से वजन कम करने में इजाफी फायदा नहीं हुआ, क्योंकि इस मरहले में कैलोरीज कम करना ज्यादा मुअसर साबित होता है। तो तकरीबन अब 8,500 कदम चलने की अब तरगीब दी जाती है। सादा कम खर्च हिकमत अमली है जो वजन दोबारा बढ़ने से बचा सकती है। हिलजुल जरूरी है सेहतमंद रहने के लिए, हरकत कीजिए, चलिए, पैदल चलिए। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM।

0: Since 1993, MWC Food Banks have provided individuals and families with non-perishable food, halal meat, and essential household items. Over 10,000 families across Canada rely on MWC Food Banks to supplement their food requirements. We serve in Scarborough, Mississauga, and in First Nations communities. Charity starts at home. Please donate generously to Muslim Welfare Canada. Call 1-866-754-3111 or visit mwcanada.org.
1: Give your real estate intentions to Nomo, your real estate professional.
2: Are you planning on buying or selling residential or commercial property? Need a real realtor? Contact Nomo of 647-962-0007.
3: Aapko residential, commercial or downtown Toronto ki behtreen deals lekar dengi. Call 647-962-0007.
1: Give your real estate attentions to Nomo, your real estate professional.
4: तैयार हो जाएं इस बकरीद पर सबसे बड़े मेले के लिए इनाम घर ईद शॉपिंग फेस्टिवल 23, 24, 25 और 26 मई को दोपहर 12 से रात 12 बजे तक ईद मेलों के लिए मशहूर कैपिटल बैंक्वेट हॉल मिसिसागा में शॉपिंग खाने फैमिली एंटरटेनमेंट और रोजाना स्पॉन्सर्स की जानिब से गोल्ड आइटम्स गिव अवे रोजाना हजारों लोगों की आमद मुतवक्के वेंडर्स के लिए सुनहरी मौका फर्स्ट कम फर्स्ट सर्व बेसिस पे अर्ली बर्ड प्राइसिंग का फायदा उठाइए फ्री एंट्री फ्री पार्किंग वेंडर्स और स्पॉन्सर्स अभी कॉल करें 416-710-6777 इट्स 416-710-6777
5: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
6: प्रोग्राम का यह हिस्सा टीम भट्टी के ताबुन से पेश किया जा रहा है फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
7: Radio Pakistan Toronto CMR 101.3 FM Studios mein raabte ke number 416-593-0003 اچھا جناب امبرال زمان صاحب اس ہمارے ساتھ موجود ہوتے ہیں سی این جرنلسٹ ہیں آل دا وے فرام پاکستان ہمارے ساتھ موجود ہوا کرتے ہیں خوش آمدید کہیں گے بلال صاحب السلام علیکم
8: جی وعلیکم السلام
7: کیسے ہیں آپ خیریت سے ٹھیک ٹھاک ہیں
8: جی بہترین
7: اچھا جناب مارکا حق ہم نے بڑے زبردست پروگرامز دیکھے دنیا بھر میں پاکستان میں بھی اور پاکستان سے باہر بھی اور ہر سال اب تو پرائم منسٹر نے کہا ہے کہ 10 مئی جو ہے مارکا حق کے حوالے سے ایوری ایئر جو ہے اس کو منایا جائے گا اب وفاقی وزیر احسن اقبال کہتے ہیں کہ مارکا حق کے بعد مارکا معیشت بھی جو ہے وہ جیتنا ہوگا اور یہ بھی کہا کہ مارکا حق میں کامیابی نے پوری قوم پر ذمہ داری عائد کر دی کہ معیشت کو مضبوط بنایا جائے تو معیشت کو مضبوط بنانے کی ذمہ داری ضرور لوگوں پر بھی ہوگی لیکن یہ تو حکومت پر نہیں ہونی چاہیے
8: یہ دیکھیں جو بات احسن اقبال نے کی ہے اسے میرے خیال سے کہ انکار تو کسی کو نہیں ہے اور بہت مطلب میں سمجھتا ہوں کہ بڑے فوکس کے ساتھ جو ہے نا مطلب یہ کہ یہ ہونا چاہیے اور وزیر اعظم شہباز شریف نے جب یہ اپوزیشن میں تھے تب بھی جو ہے نا وہ میثاق معیشت کی بات کی تھی جب تک ہم ایک دیکھیں لانگ ٹرم پلان کے ساتھ ہم چائنا کا ماڈل فالو کرتے ہیں جاپان کا ماڈل دیکھتے ہیں ویتنام کا ماڈل دیکھتے ہیں اس کے علاوہ بہت ساری جو ہے نا وہ اسکینڈینیوین اور یورپی ممالک ایسے ہیں جن کی ایک ایک پروڈکٹ مطلب کہ وہ ملک جو ہے وہ ایک ایک پروڈکٹ کے سر کے اوپر جو ہے نا اپنی اکانومی جو ہے وہ انہوں نے سٹیبل کی ہوئی ہے اور ان کے بھی ریزروز جو ہیں وہ پاکستان کے ریزروز سے کئی گنا جو ہے نا وہ زیادہ ہیں تو یہ مطلب ہے کہ ابھی ہم نے وہ ایک خبر وہ بھی ڈسکس کی تھی کہ ایک وہ جو پاکستانی بچہ ہے اس کی ایک کمپنی جو ہے وہ جو ہے نا ایلون مسک $60 ارب کے اندر جو ہے نا وہ خریدنے کے لیے تیار ہے ٹھیک ہے کہ مطلب کہ وہ آبویسلی ہم اس کی لیکوڈیٹی ہوتی ہے اس کی ہم یہ نہیں کہتے کہ وہ $60 ارب ہی اس کو جو ہے نا وہ مل جائیں گے لیکن کہنے کا مقصد یہ ہے کہ آپ کے 24 کروڑ کے ملک کے اندر ایسا نہیں ہو سکتا کہ آپ کو ایسے بریلینٹ مائنڈز اور آپ کو جو ہے نا بھی وزیر اعظم نے آئی ٹی کے حوالے سے جو ہے نا وہ انیشیٹو جو ہے نا وہ لیا ہے کل وزیر اعظم کو بلکہ آج کی خبر تھی کہ وزیر اعظم کو بریف کیا گیا ہے कि 5 point something million हाउसेस हैं जिनके अंदर जो है ना इंटरनेट का कनेक्शन अब जो है ना अवेलेबल है. तो मेरे ख्याल से तो बहुत कम है, मतलब ये कि 50 lakh जो है ठीक है, मतलब ऑब्वियसली मेरे ख्याल से 1 crore 2 crore तो शायद घर ही होंगे, इससे ज्यादा नहीं होंगे. लेकिन अगर उसके अंदर भी जो है ना 50% हाउस होल्ड के अंदर आपको इंटरनेट जो है ना अवेलेबल है. मैं अभी भी जो है ना कल एक शख्स से गुफ्तगू कर रहा था कि मेरे ख्याल से मेरा अंदाजा है कि आज से 20 साल पहले जो यूके और यूएसए और कनाडा के अंदर जो इंटरनेट की स्पीड थी वो आज भी हमें पाकिस्तान के अंदर अवेलेबल नहीं है. तो जब तक आप जो है वो इन चीजों के ऊपर और फिर इंडस्ट्री के हवाले से कल एक बड़ी एक्सटेंसिव रिपोर्ट थी वो मैं एक जगह पे पढ़ रहा था कि जब तक सस्ती बिजली नहीं आप देंगे, आप गैस को अफोर्डेबल नहीं बनाएंगे. हमने पिछले 10-15 सालों के अंदर आईपीपीसी के ऊपर इन्वेस्ट किया, हमने सस्ती बिजली के ऊपर इन्वेस्ट नहीं किया, हमने चाइना से बिजली नहीं ली, हमने ईरान से बिजली नहीं ली. हमने ऐसे मौके जिस तरह अभी पाकिस्तान को मौका मिला है मीडिएट करने का, ऐसे मौकों से हमने फायदा उठा के अपने लिए आसानियां जो है ना वो नहीं जो है ना वो पैदा की, ढूंढी अपने लिए. ईरान से हमने गैस पाइपलाइन का मुआहदा 2012-13 के अंदर जो है ना वो किया था आसिफ अली जरदारी ने जाने से पहले, और एक वो धमाकेदार जो है ना खबर दी थी. अब वो पता यही हर दफा खबर आती है कि जी वो ईरान जो है वो जुर्माना लगाने के लिए तैयार है उसके ऊपर, लेकिन वो हम 15 साल के अंदर भी जो है ना हम उसको पाए तकमील तक जो है ना वो नहीं पहुंचा सके. हालांकि वो मेरे ख्याल से कोई 100 किलोमीटर या 200 किलोमीटर भी पाइपलाइन का नहीं बनता.
7: ठीक है,
8: तो ये हमारी कमजोरियां हैं. जब तक हम इनको जो है ना वो दूर नहीं करते
7: अच्छा सर, कराची का एक इलाका पेरिस और दुबई से बेहतर है, शब्बर जदी साहब ने दावा किया है. कहते आप रात को वहां जाएं, यकीन नहीं करेंगे, कराची है, रेस्टोरेंट्स, लोग, जदीद गाड़ी है. किस इलाके की बात हो रही है, क्या बात वाकई दुरुस्त है क्या ये बात?
8: ये देखिए, अगर आप हॉक्स बे वाली साइड पे चले जाएं, आप जो है ना वो 3 तलवार है और फिर क्या कहते हैं अपना क्लिफ्टन है, फिर इसी तरीके से आपको नया इलाका वहां पे डेवलप हुआ है फेज 8 डीएचए का, और इसी तरीके से लाहौर के अंदर अगर आप लाहौर राया के अंदर जो है ना वो चले जाएं, तो ये वाकई ही आपको जो है ना वो रात के टाइम आपको नहीं फील होता कि आप जो है ना वो पाकिस्तान के अंदर जो है ना कर रहे हैं. मैं आपको लाहौर की मिसाल दे रहा हूँ कि लाहौर के अंदर जो है वो डीएचए राया अगर आप रात के टाइम जो है वो ट्रेवल करिए, दिन के टाइम भी, मैं जरूरी नहीं रात के टाइम.
7: ये डीएचए राया कौन, डीएचए 7 क्या बनता है ये?
8: मेरे ख्याल से ये 9
7: बनता है, ठीक है.
8: ये मतलब है कि उस साइड के ऊपर जो है ना वो आपको दुनिया अलग लगती है, लोग अलग लगते हैं, और ये बिल्कुल मैं गाड़ी वाली बात से भी जो है ना एग्री करूंगा कि वहां पे गाड़ियां आपको वो और नजर आती हैं. वहां पे आपको बड़ी आपको आपको वहां पे पोर्श नजर आएगी, आपको मेबैक नजर आएगी, आपको बीएमडब्ल्यू नजर आएगी, मर्सिडीज नजर आएंगी, पोर्शे जो है ना आपको वहां पे नजर आएगी, इस तरह की गाड़ियां आपको वहां पे नजर आती है. हाँ, आम गाड़ियां भी हैं बीच में, ऐसा नहीं है कि दूसरी गाड़ियां
7: हैं, मतलब वहां काफी पॉश जो है एरिया है, मतलब है
8: जी. और वहां पे जो है ना वो डाइनिंग और वहां पे डाइनिंग एक्सपीरियंस वो आम हमारे जैसा बंदा अफोर्ड भी नहीं कर सकता और सोच भी नहीं सकता. तो लेकिन ये कि अगर कभी जो है ना वो आपको मौका मिले और आप वहां पे जाए और किसी के तवस्सुत से अगर आप वहां पे, हमने एक मतलब जो है ना वो शादी अटेंड की थी, तो बाकी मतलब कि वो लगता नहीं है कि आप पाकिस्तान के अंदर जाने या पाकिस्तान की किसी जगह पे आप एक्सपीरियंस कर रहे हैं.
7: ठीक. अच्छा सर, दुनिया के दूर अफ्ताज जजीरे पर जो है जो हेंटा वायरस है उससे मुतासर शख्स को बरतानवी पैरा जो ट्रूपर्स जहाज से तबी इमदाद लेकर 3,000 किलोमीटर दूर जजीरे पर जो है वो पहुंचे हैं. बरतानवी वजीर दफा ने कहा कि यह पहला मौका है जब बरतानवी फौज ने इंसानी हमदर्दी की बुनियाद पर तबी इमदाद फराहम करने के लिए पैराशूट के जरिए तबी अमला तैनात किया है. ये दोहरा मैार नहीं दुनिया को लगता है, एक शख्स की जान बचाने के लिए तो घर की बचानी चाहिए, इसमें कोई शक नहीं है, अच्छा किया है इतनी तगोदो की. दूसरी जानब ईरान, लिबिया और फलस्तीन में लाखों जानों के ज़िया पर मुजरमाना खामोशी है बड़ी ताकतों की. वैसे वेंटा वायरस के 4 जो सस्पेक्टेड लोग हैं वैसे वो ठीक है, उनमें कोई सिम्टम नहीं है, वो हमारे यहाँ जो कैनेडा में भी जो है उनको भी क्वारंटाइन किया गया. जी
8: जी और जगहों पे भी जो है वो इसकी इत्तलात मिल रही हैं, और बिल्कुल मतलब है कि वो उस हवाले से जो है ना वो इसमें कोई शक नहीं है कि कोरोना वायरस के बाद जो है वो अब हर वायरस को ही जो है वो बड़ा मोहतात तरीके से जो है ना वो मैं कल भी एक जगह पे जो है ना वो बात कर रहा था, तो मैंने यही बताया था कि अब हमारी जो है ना क्योंकि अभी रिसेंटली कोरोना वायरस तो अभी 2019 की बात है, 2020 की तो अब प्रैक्टिस है. तो मैंने कहा मुझे हैरत है कि अभी तक हुकूमतों ने اس طریقے سے جو ہے نا وہ اسٹیپس کیوں نہیں لینے جو ہے نا وہ شروع
7: کیے. اس کا وہ اتنا ہے نہیں, وہ وگرنہ تو فوری طور پہ وہ لے لیتے.
8: میرے خیال سے میرا اپنا جو خیال ہے نا کہ مطلب یہ کم سے کم ماسک اور جو
7: بنیادی ہو جائیں گے ویسے. جی بالکل صحیح کہہ رہے ہیں,
8: وہ شروع ہو جانے چاہیے تاکہ یہ کم سے کم جو اس کا پھیلاؤ ہے اس کو جو ہے نا زیادہ سے زیادہ روکا جا سکے. میں کچھ ایسے میں نے بتایا تھا کہ کچھ ایسے کیسز جو ہے نا میں نے دیکھے ہیں جہاں پہ جو ہے نا وہ اسی قسم کے سمٹمس کے ساتھ جو ہے نا وہ لوگ ایڈمٹ ہو رہے ہیں. تو یہ ہو سکتا ہے, بعض اوقات وائرس جو ہے نا جب تک اس کا آپ کو پتا چلتا ہے نا تب تک وہ کافی حد تک پھیل چکا ہوتا ہے
7: آلریڈی.
8: تو یہ مطلب کہ حکومت کو چاہیے کہ وہ آلریڈی جو احتیاطی تدابیر ہیں اس کو جو ہے نا وہ لاگو کرے تاکہ یہ کہ کم سے کم جو ہے نا اس کا پھیلاؤ زیادہ سے زیادہ روکا جا سکے. اور دنیا کو ہم نے پہلے بھی ذکر کیا تھا کہ دیکھیں دنیا جو ہے وہ یہ اپنے جو مجھے مانا خاموشی کی بات کی صرف مسلمانوں کے حوالے سے ہے. دنیا کے اندر جو ہے نا جو ہے نا وہ اللہ معاف کرے کہ کوئی کتا بھی جو ہے نا وہ مر جائے تو اس کی جو ہے نا بہت فکر ہوتی ہے, اس کی ہیڈ لائنز جو ہے نا وہ بن جاتی ہیں. لیکن مسلمانوں کا خون جو ہے وہ سستا ہے, اور اس کی ہماری اپنی جو ہے کمزوری, ہماری اپنی وجہ ہے کہ مسلمان جو ہے ان کا اتحاد نہیں ہے, ان کے جو ہے نا وہ کوئی یکانگت نہیں ہے, اس وجہ سے جو ہے نا وہ ان کے لیے کوئی آواز نہیں اٹھاتا. ورنہ اگر مسلمان ممالک جو ہیں وہ اکٹھے ہو جائیں اور دنیا کو جو ہے نا وہ بابر کروا دیں تو دنیا کی کوئی طاقت نہیں ہے جو ہمارا مقابلہ کر سکے.
7: اچھا محمود رشکزئی کی عمران خان صاحب سے ملاقاتیں بحال نہ ہونے پر پارلیمنٹ بند کرنے کی دھمکی, اگر ایک ہفتے میں عمران خان کا درست علاج نہ ہوا, ملاقاتیں نہ کروائیں گے تو پارلیمنٹ نہیں چلنے دیں گے, قومی اسمبلی سے خطاب. تو کیا خیال ہے, ملاقات ہوگی یا پارلیمنٹ ہے اتنا مطلب کہہ سکتے ہیں آپ, طاقت تو نہیں کہہ سکتا لیکن یہ بند کر سکتے ہیں پارلیمنٹ کو جس طرح میں
8: جی دیکھیں آپ پہلی بات تو یہ کہ سیریسنیس دیکھنی پڑتی ہے کسی بھی معاملے کے اندر. یہی محمود خان اچکزئی اور علامہ ناصر عباس کو عمران خان نے میرے خیال سے کچھ سال ہونے والا ہے کہ ان کو مینڈیٹ جو ہے نا وہ دیا ہوا ہے کہ جی آپ نے, اور پھر اپوزیشن لیڈر بھی بنا دیا ان کو. کیا کر لیا انہوں نے اپوزیشن لیڈر بن کے, کوئی اجلاس, کوئی اتحاد, کوئی جو ہے نا وہ جلسہ, کوئی جلوس, کوئی ابھی تو وہ یہی نہیں ڈیسائیڈ کر سکے کہ مذاکرات کرنے. ٹھیک ہے کہ ایک پروگرس بالکل ہوئی ہے اس بیان سے, غالباً شاید پہلے ہوئی ہے یا بعد میں ہوئی ہے کہ وزیر اعظم نے جو ہے وہ ان کو ملاقات کا جو ہے نا وہ وقت دے دیا ہے اور ملاقات جو ہے نا وہ اب طے ہو گئی ہے, یہ وینیو جو ہے وہ ڈیسائڈ ہونا رہ گیا ہے. تو ہو سکتا ہے ملاقات اگر ہو جائے تو اس کے اندر کچھ معاملہ جو ہے وہ ڈیسائڈ ہو جائیں. لیکن انفارچونیٹ ہے, مطلب یہ بات کرتے ہوئے تھوڑا عجیب لگتا ہے کہ آپ کو یاد ہوگا کہ جب وزیر اعلیٰ کے پی کے کی بات ہوئی تھی وزیر اعظم سے تو انہوں نے بھی عمران خان سے ملاقاتوں کے حوالے سے جو ہے نا وہ معاملہ ڈسکس کیا تھا, لیکن وزیر اعظم نے کوئی اس کے اوپر جو ہے نا وہ جواب نہیں دیا تھا. تو یہ مطلب ہے کہ وہ بات وہی آ جاتی ہے کہ اگر یہ ملاقات ہو بھی جاتی ہے تو کیا وزیر اعظم جو ہے وہ اس بات کی گارنٹی جو ہے نا وہ دے سکتے ہیں کہ ملاقاتیں ہوں گی. یا وہی بات آ جاتی ہے کہ اگر قانون جو ہے وہ ایک وزیر اعظم بھی اس کی آڑ لیتے ہیں کہ جی قانون ہے, عدالتیں ہیں, آپ جائیں عدالتوں سے اگر آپ لے سکتے ہیں تو وہاں سے آپ کو اجازت ملنی ہے, میں اس کے اندر جو ہے نا وہ کچھ نہیں کر سکتا, میرے پاس جو ہے نا وہ ایگزیکٹو اتھارٹی ہے, وہ پاور جو ہے نا وہ نہیں ہے. تو پھر یہ ملاقات کس لیے ہوگی, اس کا ایجنڈا کیا ہوگا, کیا اس کے اندر جو ہے نا وہ گفت نہیں ہوگی. تو مجھے لگتا ہے کہ یہ جو مطلب یہ کہ عمران خان صاحب کی جو صحت کا معاملہ ہے اس کو بھی اب تقریباً یہ تو پچھلے سال اگست کی بات ہے جب سے یہ معاملہ جو ہے نا وہ چل رہا ہے. تو اگر ابھی تک آپ کی جو ہے نا وہ سیریسنس جو ہے نا وہ یہ ہے تو مجھے لگتا ہے صرف بیانات کی حد تک ہی ہے, اس سے آگے جو ہے نا وہ کوئی معاملہ نہیں جائے گا.
7: ٹرمپ صاحب کی جانب سے جنگ بندی کی تجاویز جو ایران کی تھی وہ مسترد کر دی ہیں, ایران کی نئی تجاویز کہتے ہیں مکانہ ہے, جنگ بندی معاہدہ وینٹیلیٹر پر سسکیاں لے رہا ہے. ٹرمپ کے بیان سے تیل کی قیمتیں پھر جو ہے اوپر, اس کا اتار چڑھاؤ شروع ہو جاتا ہے, پھر وہی تسلسل, وہی ہفتے کا آغاز, وہی ایک بیان, وہی قیمتوں کا اتار چڑھاؤ. تو کیا ٹرمپ کے بیانات سے کوئی مالی فوائد بھی حاصل کر رہا ہے کوئی نہ کوئی, اسٹاک ایکسچینج میں بھی تیزی کمی آتی ہے, ساتھ ہی گیس کی قیمتوں میں بھی آ جاتی ہے؟
8: جی دیکھیں ہم نے دیکھا کہ اب تو تسلسل کے ساتھ یہ ہو رہا ہے کہ جب بھی ویکینڈ آتا ہے تو ویکینڈ کے اوپر خبریں جو ہے وہ اسٹرانگ ہو جاتی ہیں معاہدوں کے حوالے سے اور گفت و شنید کے حوالے سے, اور ڈونلڈ ٹرمپ بھی بڑے سافٹ قسم کے جو ہے نا بیانات دینے لگ جاتے ہیں کہ معاہدہ بس ہو گیا ہے, بس اب ہم بہت قریب آ گئے ہیں. اور ہم دیکھتے ہیں کہ ہر ویکینڈ کے اوپر جو ہے وہ پرائسز نیچے جاتی ہیں, اور جیسے ہی جو ہے نا مطلب یہ کہ سنڈے آتا ہے اور ویکینڈ آتا ہے تو ایک دھماکے دار قسم کا جو ہے نا وہ یا تو اس کو مسترد کر دیا جاتا ہے, یا آگے سے ایران کو دھمکی لگا دی جاتی ہے, یا پھر جو ہے نا وہ کبھی آپ نے ہرمز کے اوپر جو ہے نا وہ پابندی کا, ناکہ بندی کا اور اس طرح کا جو ہے نا اعلان کر دیا جاتا ہے. تو اب تو یہ جو پچھلا ایک مہینہ جو جنگ بندی کا جو ہے نا وہ گزرا ہے, उस एक महीने के अंदर ही जो है ना हम देख लें तो हर वीक वीक जो वीक का जो आगाज है वो इसी किस्म की खबर से जो है ना वो होता है और उसके पीछे जो ये उतार चढ़ाव आता है कि वो पेट्रोल की जो आलमी मार्केट के अंदर कीमत है वो $100 से नीचे आती है और फिर एक बयान से जो है ना वो 109 or 110 डॉलर पे जंप कर जाती है। तो बिल्कुल बहुत सारे लोग होंगे ऐसे जो ना वो
7: बिल्कुल ठीक। और चलिए जनाब अब कॉल्स की चलेंगे स्टूडियोज में, रबते के नंबर 416-593-0003 कॉल्स अगर ज्यादा रही तो फिर हम 9 बजे के बाद भी इसको कंटिन्यू कर लेंगे। 7997 सर आप ऑन एयर हैं, 7997 आप ऑन एयर हैं जी,
9: कैसे हैं आप?
7: जी बिल्कुल अच्छे, बहुत शुक्रिया।
9: हाँ भट्टी साहब मैं थोड़ा आपको बता दूं।
7: जी जी,
9: कराची में दो इलाके ठीक है, क्लिफ्टन के इस पार सब बेचारे गरीब गुरबा रहते हैं जिनकी कोई अहमियत हैसियत नहीं, जिनके पास पीने का पानी नहीं है, लाइट नहीं है, रोड शेडिंग है, रोड टूटे हुए, लॉ एंड ऑर्डर का सख्त मसला है और पुल के उस तरफ क्लिफ्टन के इलीट क्लास रहती है जो माशाल्लाह पाकिस्तान के करते धरते चलाने वाले। लाहौर में भी ऐसे कोई इलाके होंगे लेकिन लाहौर का मुझे नहीं पता लेकिन कराची का एग्जैक्टली मुझे पता है। और ये फेस एट है
7: जी,
9: ये फेस एट बनाया गया था, जमीन खोद के निकाल के समंदर से जगह ली गई थी
7: जी,
9: तो ये डेवलपमेंट हुई थी। बात ये भाई, जब तक जिस जमीन पे ठीक है इंसाफ नहीं होगा ना,
7: सही,
9: वो जमीन कभी फल फूल नहीं सकती क्योंकि बगैर इंसाफ के कोई चीज नहीं चल सकती।
7: ठीक है,
9: हमारी अदालतें जो हैं वो भी किस तरह के फैसले करती है इसमें कोई बताने की किसी को जरूरत नहीं है। और महंगाई के खिलाफ
7: जी
9: ना कोई कोई पॉलिटिकल पार्टी, वैसे एक बात बता दें पाकिस्तान में पॉलिटिकल पार्टी नहीं है, जत्ते हैं अपने अपने काम करते हैं अपने अपने। अभी फजलुर रहमान से पूछा कि महंगाई के खिलाफ क्या करोगे, क्या जवाब था उनका? कुछ भी नहीं।
7: ठीक सर,
9: और इस तरह चलता रहेगा।
7: ठीक, थैंक यू सर, बहुत शुक्रिया। 6910 सर आप ऑन एयर हैं, 6910 आप ऑन एयर हैं सर, बात कीजिए।
10: हमारे लिए तो पूरा कराची ही जबरदस्त है, हम जब भी जाते हैं हमें हर जगह पैरिस ही लगती है। यही हाल लाहौर का भी, तो मुझे तो खैर अपने मुल्क में क्योंकि यहाँ भी कई टूटी फूटी सड़क
7: जी बिल्कुल, यहाँ भी हर साल ऐलान भी होता है, बताते भी हैं।
10: इवन न्यूयॉर्क भी मैं गया तो मैं हैरान था कि डाउनटाउन
7: न्यूयॉर्क के सबवे स्टेशन पे चूहे देखे आप?
10: हाँ, अरे ऐसे नहीं, वो तो लोहे नगर की जंग आलू जो वो है, तो मैं तो बड़ा हैरान हूँ क्योंकि ये मेरा फर्स्ट एक्सपीरियंस था। तो मैं तो हक्का पक्का रह गया कि हम बिलौजी में अपने शहरों को ये समझते कि वहाँ पर ये है वो है। तो बहरहाल खैर, दुनिया के हर जो ऐसे जो मेन सिटीज हैं जिनको विजिट किया जाए तो आपको पता चल जाए कि उनकी असल हालत क्या है, लेकिन है खूबसूरत जगह भी है और जिनको मेंटेन रखा जाता है। नो डाउट के लाहौर के ऊपर काम हो रहा है, अभी से बचपन से हम सुनते हुए आ रहे हैं, तो जो चीज भी मेहनत की जाएगी नजर आएगी। यही हाल बहरिया का है, बहरिया बिल्कुल ही यूनिक स्टाइल का है। सही है भाई कि उसके बनाने वाले करप्ट हैं या वो है तो वो एक अलग मैटर है, लेकिन नो डाउट कि उसका स्ट्रक्चर ऐसा है कि आप मिसाल दे सकते हैं। अब आइए पीटीआई पे, तो बस मसला फिर वही है, इमरान साहब को अपने जो यानी कि पार्टी में कोई इस काबिल नजर ही नहीं आता कि वो कोई अच्छी पोस्ट पे उनको बिठाए। हालांकि ये काम अगर वो फजलुर रहमान से करवाते तो शायद उनके भी फेवर में जाता और वो इनकी भी हिमायत कर देते, जैसे कि आज वो उनके इसमें बयान दे रहे हैं। लेकिन अचरज भाई को लेके आना या उससे पहले परवेज इलाही को वजीर आला बनाना और भी ऐसे डिसीशन है जिनका कोई यानी कि सर पैर नहीं है। अब अमेरिका और यानी कि ईरान के मसले पे मसला यही चल रहा है कि ट्रंप साहब को बेसिकली फाइटिंग पसंद है। आप ये देखिए कि वो जो अक्सर जाके देखते हैं ना वो लाइव वो जो खून खराब होता है, तो मैं वही हैरान होता हूँ कि ये चीज अच्छी नहीं होती कि प्रेसिडेंट या कोई इतना सरबराह फाइटिंग को पसंद करता है या फिर वो बिजनेस पे अपना नजर रखता है।
7: ठीक है,
10: लेकिन ये पूरी दुनिया उसके असरात भुगत रही है कि वही खून खराब या जो महंगाई जो कुछ हो रही है, तो अल्लाह ताला बैरल दुआ करनी चाहिए।
7: थैंक यू सर, बहुत शुक्रिया,
10: स्टेबल हो जाए पाकिस्तान की
7: तरफ। थैंक यू। 6536 आप बात करना चाहेंगे, अगर आपका डिस्कनेक्ट हो जाए दोबारा आप कॉल कर लीजिएगा, अगर आप सिर्फ सुन रहे तो। 6536 जी आप बात करेंगे, 6536। चलिए आप होल्ड रखिए, दोबारा कर लेंगे कॉल, डिस्टेंट दोबारा कर लीजिएगा। 5794 सर आप ऑन एयर हैं, 5794
10: السلام علیکم
7: جناب.
10: بٹی صاحب اس میں تو کوئی شک نہیں کہ ٹرمپ صاحب جو ہے نا وہ اسٹاک مارکیٹ کے جناب مالک ہیں وہ ایک بیان سے, اور خاطر خواہ میرے خیال میں دنیا بھی اب اس پہ بحث کر رہی ہے کہ وہ ان کے ہیں کچھ, ہماری جو پتہ ہوتا ہے ان کو بھائی کس میں مال لگانا ہے اور کس میں بنانا ہے. تو اس لیے وہ بات ابھی یہ دیکھیں ایران اور امریکہ کی جو بھی باتیں چل رہی ہیں اس میں کوئی ابھی سنجیدگی نظر نہیں آ رہی. جب تک سنجیدگی نہیں نظر آئے گی معاملات طے نہیں ہوں گے, اور بس ہیر پھیر کر کے تو وہ بھی کچھ تبدیلیاں کرنی ہیں اور وہ بھی کچھ کرنی ہے, تو ابھی اس کا کوئی خطرہ نتیجہ نہیں آ رہا. تو جب تک نہیں تو ایسے ہی بس اس پہ اپنے اپنے جذبات کے لحاظ سے بات کر لیں کہ جی ہم ایران کے ساتھ ہیں تو اس کی حمایت میں دے ماریں گے, اگر ادھر ہے تو وہ جی یہ ہے, تو یہ معاملات چلتے رہتے ہیں. باقی پاکستان میں بھی دیکھیں بٹی صاحب ہر دور میں الیٹ کلاسز تو نہیں ہیں, بحریہ ٹاؤن لے لیں, کلفٹن لے لیں, تو یہ وہ علاقے ہیں, اس میں کوئی شک والی بات ہی نہیں ہے کہ کچھ علاقے ہیں جہاں الیٹ کلاسز رہتی نہیں ہیں. لیکن جو بھی حکمران آتے ہیں وہ جواب دے ہیں, ان کو چاہیے کہ وہ جو لو طبقہ ہے ان کے لیے بھی کوئی بہتر کام کرے. اور سب سے بڑھ کر بٹی صاحب میں تو کہتا ہوں کہ جب تک آپ بجلی گیس اور ان باتوں پہ عوام کو کوئی ریلیف نہیں نہ ملے گی تو اس سے معاملات بگڑتے ہیں. ہمارے ایران کے ساتھ تعلقات بہتر ہونے چاہیے, اور میرا تو سب سے بڑا سوال یہ ہے کہ فار ایگزامپل اگر ہو بھی جاتے ہیں تو پاکستان سے یہ سینکشنز اگر اٹھتی ہیں تو پاکستان ایران کے ساتھ معاملات ویری نیئر ٹو اس, کیا گیس اور بجلی اور ہم ان سے لے سکتے ہیں آئل وغیرہ؟ اور میرا خیال ہے اب بھی جو تجارت تو اب بھی ہو رہی ہے, کوئٹہ دیکھ لیں, بلوچستان دیکھ لیں, یا اور صوبہ سرحد کے کچھ علاقے ہیں وہاں بھی وہ پیٹرول آتا ہے. بے شک ان کا پیٹرول وہ کوالٹی کا نہیں ہوتا لیکن وہ اس کو پیوریفائی کیا جا سکتا ہے اگر آپ آپ کو سستے معاملات پہ ملتے ہیں, لیکن دیکھنا یہی ہے. تو باقی بٹی صاحب باقی رہ گئی سمپل بات, پی ٹی آئی کی یہ غلطی ہے, یہ ہاں صاحب کل بھی غلطی تسلیم کر لیں گے, ان دونوں بندوں کا مقدر کرنا اپنی پارٹی کے ساتھ زیادتی ہے. بھائی 90 بندے آپ کے ایم این اے اور سینیٹر اتنے ہیں یار, آپ کا کوئی بندہ اس قابل نہیں ہے کہ آپ اس کو دیکھیں. بے نظیر نواز شریف ایک وقت تھا کہ وہ 15 بندے 17 بندوں کے ساتھ بھی انہوں نے اپوزیشن کی. اپوزیشن وہ قومی اسمبلی میں ہوتی ہے, وہ سوشل میڈیا پہ نہیں ہوتی. کیا حال ہے آپ کا؟ تو اس میں تھوڑا تبصرہ فرمائیں انشاءاللہ. ٹھیک ہے, اگر بعد میں ہوا تو بعد میں آتے ہیں, تھوڑی بہت بات کریں گے تفصیل.
7: بالکل ٹھیک. 5415 سر آپ آنے رہے ہیں. 5415
11: السلام علیکم و رحمۃ اللہ
7: وبرکاتہ.
11: جناب پٹی صاحب کی آج کوکریت ہے. اچھا پٹی صاحب میرے واسطے تو بڑی حیرانگی دی گل ہے, مینوں تھوڑا جا اپڈیٹ کرو. کووڈ دیاں پرائساں لے لو پوری دنیا دے وچ پری کووڈ, کینیڈا چ رہنا میں بار بار مثال اس وقت دینا, مینو پٹی صاحب یہ دسو کہ کووڈ تو جن بعد جہاں پرائساں کنے پرسینٹ ودیاں نے تے لوکاں دیاں سیلریاں کنے پرسینٹ ودیاں نے؟
7: ٹھیک ہے جی,
11: مطلب یار مینو یہ سمجھ نہیں آؤں گی کہ اسی جس ویلے تنقید بھی کرن لگنے ہیں نا کسی لاجک, ویکھو میری گل سن پٹی صاحب, جیڑی گل لاجک دے نال کیتی جائے نا اور احترام ہوندا ہے, تے جیڑی انجے مطلب ایک بندہ رٹا مار چھڑے اوری گل دا ویلیو کو نہیں ہوندی, اے تے سانو بھی پتہ ہوندا کہ جواب کی آونا ہے.
7: ٹھیک ہے.
11: اچھا اس تو بعد اگلی پٹی صاحب گل ہے بھائی
7: جی جی,
11: کہ میں ہن ٹورانٹو ساڈا ایریا جنیاں سڑکاں دے میں تانوں گنا دینا.
7: ٹھیک ہے, نہیں صحیح ہے. ٹھیک,
11: یقین کرو سڑکاں جڑیاں نے گڈیاں بریکر سڑکاں نے, گڈیاں نہیں ہے, اے سڑکاں کے اس قابل نہیں کہ انہاں دے تے گڈیاں چل سکن. پٹی صاحب
7: چلو ٹھیک ہو گئے سر,
11: مطلب ایک گل. اس تو بعد پٹی صاحب گل ہے جڑا ٹرمپ ہے نا سر, وہ ایک ایسا ڈرائیور ہوں گڈی دے وچ بیٹھا جتھے اور دیر کردا سواریاں فکس کر لیندا, پیچھے سواریاں بالیاں با لیندا, جتھے دیر کردا جا کے بریک ماردا سارے اپ ایڈجسٹ ہو جاندے نے. گل ایویں کہ پٹی صاحب دنیا نوں ہن پتہ لگدا پیا کیونکہ ننگا نیترا یہ لوکاں نوں بہاندے نے پے کہ اسی اے کردے سا. پٹی صاحب ادوں پہلاں

0: Peace and Relief proudly presents Ali Zafar for Spiritual Sufi and Qawwali Night. Join us on Saturday, May 16th at the Paramount Fine Food Center. Tickets starting from just $29. Available now on Ticketmaster.ca. For sponsorship and info, please call
1: 416-904-2046 or 416-662-7861.
2: अपने खुश के लम्हात को यादगार बनाएं। आइकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन, 6887 रोड में सिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर। कर्ज इंसान का ज़हनी सुकून छीन लेता है। अगर आप कर्ज के बोझ से परेशान हैं, तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577। जीटी भर में 4 लोकेशन से आपको सर्व करते हैं। मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577।
3: जी हाँ, 416-671-0577 सिद्दीक साहब के राबते का नंबर है। ऑल दैट सॉल्यूशंस। खुदा खास्त आप कर्ज के बोझ तले आ गए हैं, बिल्कुल परेशान ना हों, आप इनसे रब्ता कीजिए। फतवाई लॉन्ग टाइम इसी प्रोफेशन में है और बहुत लोगों की मदद कर चुके हैं और मैक्सिमम कर्ज आपका माफ़ करवा देंगे, आसान उसके एक साथ बनवा देंगे। नंबर अपने पास महफूज करें 416-671-0577। खुश आमदीद कहेंगे सिद्दीक साहब। अस्सलाम वालेकुम।
4: वालेकुम सलाम अरशद भाई, कैसे हैं आप?
3: बिल्कुल ठीक, बहुत शुक्रिया। कुछ कन्फ्यूजन लोगों के जहन में रहती है, थोड़ा सा हम चाहेंगे ये बताइए कि कौन से कर्जे ऐसे हैं जो माफ हो सकते हैं और कौन से हैं जो किसी सूरत माफ नहीं हो सकते।
4: भाई जो अनसिक्योर्ड कर्जे हैं वो तो सेटल हो सकते हैं, उसके लिए कई ऑप्शंस अवेलेबल हैं, जैसे क्रेडिट कार्ड, लाइन ऑफ क्रेडिट, पर्सनल लोन्स, पे डे लोन्स, बिजनेस के लोन्स, या कोई इनकम टैक्स का मामला हो अगर सीआरए के साथ, चाहे वो इनकम टैक्स पर्सनल आउटस्टैंडिंग है, बिजनेस का जीएसटी, पेरोल, वही सब्सिडी आउटस्टैंडिंग है
3: जी।
4: या अगर कोई अपने गाड़ी या ट्रैक्टर फाइनेंस किया था, पेमेंट नहीं कर सके, वापस ले उठा के ले गए वो, या पेमेंट नहीं कर सके, वापस करना चाहते हैं, जब आप वापस कर देते हैं गाड़ी या ट्रक ट्रेलर, तो वो जो बाकी बचता लोन वो अनसिक्योर्ड हो जाता है। लेकिन अगर गाड़ी रखना चाहते हैं
3: तो
4: जो उसपे है वो सिक्योर्ड लोन है, वो माफ नहीं होता। इस तरह घर की मॉर्गेज है, अगर घर रखना चाहते हैं तो वो माफ नहीं होता। इस तरह कोई चाइल्ड सपोर्ट है वो बिल्कुल माफ नहीं होती, स्पाउसल सपोर्ट है बिल्कुल माफ नहीं होती। बाकी अनसिक्योर्ड कर्जे जितने भी हैं वो सेटल हो सकते हैं, उसके लिए कई ऑप्शन अवेलेबल है।
3: 416-671-0577 सिद्दीक साहब के रब्ते का नंबर है। अच्छा सिद्दीक साहब, कैसे वर्क कैसे करता है? मतलब मिसाल के तौर पे 50,000 किसी का कर्ज है तो किस हद तक वो माफ हो सकता है और क्या तरीकेकार है, कितनी देर लगती है, इंस्टॉलमेंट्स कितने अरसे की होती हैं?
4: भाई डिपेंड करता है कौन सा ऑप्शन वो चूज करते हैं। अच्छा। और कौन सा ऑप्शन उनको सूट करता है। अगर 50,000 है, कुछ सूरतों में पूरा पे करना पड़ता है, सिर्फ इंटरेस्ट फ्रीज करते हैं हम।
3: okay.
4: कुछ सूरतों में जो है वो माफ हो जाता है काफी सारा कर्जा और बाकी पेमेंट मंथली पेमेंट होती है बगैर इंटरेस्ट के।
3: अच्छा।
4: और मेरे पास जब पूरी इन्फॉर्मेशन आ जाती है तो उसके बाद अराउंड एक वीक लगता है मुझे उस फाइल को तैयार करने में, और उसके बाद हम उसको फाइल कर देते हैं। जब फाइल करते हैं तो क्रेडिट फिर कालियाना बंद हो जाती है।
3: ठीक। और मतलब मैक्सिमम कर्ज भी माफ हो सकता है, मतलब 70-80% 90% भी, और मुमकिन है बाज़ को 30-40 भी ना, मतलब डिपेंड करता है हर शख्स के अपने केस के ऊपर।
4: जी बिल्कुल, ये केस टू केस वेरी करता है, आपके एसेट्स कितने हैं, इनकम क्या है और आपके क्रेडिट कौन से हैं।
3: اچھا نمبر نوٹ کریں مدم سامین 416-671-0577 416-671-0577 صدیق صاحب کے رابطے کا نمبر ہے. ایسٹس کی آپ نے بات کی, لوگوں کے ذہن میں یہ بھی رہتا ہے کہ اگر قرض معاف کروا لیا تو پتہ نہیں ہمارے ایسٹس بچیں گے نہیں, گھر بچے گا, گاڑی بچے گی کہ نہیں, آر آر ایس پیز ہیں, آر ای ایس پیز ہیں, یہ چیزیں جو ہیں جب آپ یہ ان کا یہ بناتے ہیں کیس کا تو یہ بچ جاتی ہیں, رہتی ہیں ان کے پاس؟
4: جی بالکل ارشد بھائی, جتنے بھی ایسٹس ہیں چاہے وہ آر ایس پی, آر ای ایس پی, بزنسز, گھر, گاڑیاں, جو بھی ان کے ٹی ایف ایس اے, جو چیزیں بھی ہیں, یہ ایز اٹ از ان کے پاس رہتی ہیں. لیگل طریقے سے ان کو ہم سیو کرتے ہوئے ڈیٹ فری کرنے میں ہیلپ کرتے ہیں. اسی لیے میں کہتا ہوں کہ کبھی بھی گھر بیٹھے یہ ڈیسائڈ نہ کریں, کیونکہ لوگ آپ کو اتنا ڈرا دیتے ہیں لوگوں کو کہ وہ ہمارے پاس اس وقت آتے ہیں جب کوئی اور آپشن بچتا نہیں ہے. تو آپ انیشیل اسٹیج میں اس کو سیریس لیں اور دیکھیں, آپشن ایکسپلور کریں, اور اس کے بعد گھر جا کے آپ ڈیسائیڈ کر لیں کہ آپ کو آگے پروسیڈ کرنا ہے یا نہیں کرنا.
3: نمبر کالز کو انفارمیشن لے لیجیے, مشورہ لے لیجیے, دیر مت کیجیے. انٹرسٹ بڑھتے رہیں گے تو کبھی بھی آپ پورا نہیں کر سکیں, قرض تو وہیں رہے گا, انٹرسٹ ہی صرف بڑھتے رہ جائیں گے. تو آپ کو حکومت قانونی طور پر یہ مدد فراہم کر رہی ہے کہ آپ اپنے قرض کو معاف کروا سکتے ہیں. اس کے لیے کال کر لیجیے 416-671-0577. صدیق صاحب کچھ اور ایڈ کرنا چاہیں آپ؟
4: یہی کہوں گا کہ اگر آپ منیمم پیمنٹس کر رہے ہیں یا ایک کریڈٹ کارڈ کا بل دوسرے کریڈٹ کارڈ سے پے کر رہے ہیں, قرضہ چاہے آپ پہ 10,000 کا ہے, 20,000 کا, 50 کا, لاکھ کا, جو بھی آپ کی سچویشن ہے, جتنا جلدی ہو سکے آپشنز ایکسپلور کریں, اپنا پیسہ انٹرسٹ میں ضائع نہ کریں. میرا نمبر ہے 416-671-0577. اور ایک چیز کی میں گارنٹی کرتا ہوں کہ اگر میں آپ کا کیس ریویو کرنے کے بعد لوں گا تو میرے آفس سے آپ کو کبھی بھی کسی قسم کا کوئی سرپرائز نہیں ملے گا. جو آپ سے وعدہ کروں گا پہلی میٹنگ میں اس کے مطابق آپ کا کیس اپروو ہوگا. اور اگر اس میں آپ کا کریڈٹ خراب ہوتا ہے یا آلی خراب ہو چکا ہے تو یاد رکھیں کریڈٹ کو دوبارہ ریبلڈ کیا جا سکتا ہے, اس کے لیے زیادہ ٹائم بھی آپ کو نہیں لگتا. ہم اپنے کلائنٹ کو انرول کرتے ہیں کریڈٹ ریبلڈ پروگرام میں اور آپ کا کریڈٹ بہت جلد واپس آپ کو مل سکتا ہے اگر آپ میری ایڈوائس پہ عمل کرتے ہیں. تو اگر لوکیشن پہ وزٹ کرنا چاہیں تو اسکاربرو میں ہے مارکم اینڈ الیگزینڈر کے پاس, اٹوبیکو میں ہمارا ہیڈ آفس ہے کپلنگ ریکزل کے پاس, مسیساگا میں ہے ڈکسی 401 کے پاس, اور برمپٹن میں ہے پرملی بوگیڑ کے پاس. نمبر 416-671-0577 پہ آپ کال کر سکتے ہیں,
3: 416-671-0577 پہ آپ کال کر سکتے ہیں. تھینک یو ویری مچ صدیق صاحب, بہت شکریہ آپ کا, انشاءاللہ اگلے ہفتے آپ سے بات کرتے ہیں. تھینک یو, السلام علیکم. خدا حافظ. نمبر نوٹ کیجیے 416-671-0577 416-671-0577. ریڈیو پاکستان ٹورانٹو, سی ایم آر 101.3 ایف ایم. امریکی صدر چائنا جا رہے ہیں, انہوں نے کہا کہ ایران یا تو درست فیصلہ کرے یا پھر ہم اپنا کام مکمل کریں گے. چین روانگی سے پہلے واشنگٹن میں صحافیوں سے گفتگو کر رہے تھے, اس پہ آگے چل کے بات کریں گے. اس وقت آپ کے لیے پیش کر رہے ہیں ہم آج کی شاعری.
5: دیار دل کی رات میں چراغ سا جلا گیا, ملا نہیں تو کیا ہوا, وہ شکل تو دکھا گیا. وہ دوستی تو خیر اب نصیب دشمنہ ہوئی, وہ چھوٹی چھوٹی رنجشوں کا لطف بھی چلا گیا. جدائیوں کے زخم درد زندگی نے بھر دیے, تجھے بھی نیند آ گئی, مجھے بھی صبر آ گیا. پکارتی ہیں فرصتیں, کہاں گئیں وہ صحبتیں, زندگی نگل گئی انہیں کہ آسمان کھا گیا. یہ صبح کی سفیدیاں, یہ دوپہر کی زردیاں, اب آئینے میں دیکھتا ہوں میں کہاں چلا گیا. یہ کس خوشی کی ریت پر غموں کو نیند آ گئی, وہ لہر کس طرف گئی, یہ میں کہاں سما گیا. گئے دنوں کی لاش پر پڑے رہو گے کب تلک, علم کشو اٹھو کے آفتاب سر پہ آ گیا. دیار دل کی رات میں چراغ سا جلا گیا, ملا نہیں تو کیا ہوا, وہ شکل تو دکھا گیا.

0: को कॉल मिलाएं।
1: Talawat 647-295-7861. Pre-construction projects, residential and commercial properties. Special packages for first-time home buyers. A member of dedicated real estate professional team. Talawat 647-295-7861.
0: To Talawat Teeko, call Milan.
1: Talawat 647-295-7861.
2: बहुत खुशबू आ रही है खाने में, ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो।
3: अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए, ताकि ये लज्जत और स्वाद हमें मिल सके।
4: हांडी मसाले, बिल्कुल घर जैसा स्वाद।
5: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550, 746-5550.
6: अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं, तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं। इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राब्ता कर सकते हैं। साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा। डेडलाइन इज कमिंग सून। अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं। मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 9057831922। इट्स 9057831922।
7: याद रखें, अगर आप किसी भी क्रिमिनल ऑफेंस में चार्ज हो गए हैं या आपको कोई भी फैमिली लॉ का मसला है, जैसे कि प्रॉपर्टी डिवीजन, स्पाउसल सपोर्ट, चाइल्ड कस्टडी एंड एक्सेस, या आपका कोई सिविल लिटिगेशन का मामला है, कम्युनिटी के जाने पहचाने और तजुर्बेकार लॉयर ताहिर मजीद से राब्ता कीजिए 6478384773। कानूनी मामलात के लिए उनसे राब्ता कीजिए जो कानून को मुकम्मल तौर पर जानते हैं। फॉर ऑल योर लीगल मैटर्स कॉल ताहिर मजीद 6478384773।
6: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं, तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रेफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रेफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो, या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब्ता कीजिए 416-855-9464। शहबाज अकबर साहब के रब्ते के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन। The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine in karein ya take out, bachchon aur badon sabhi ki pehli choice Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer, large tandoori chicken pizza, large cheese pizza, two dipping sauce, three cans of pop for $24.99 only. For more information and take out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga.
8: अपने खुशी के लम्हात को यादगार बनाएं। आइकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन, 6887 डिक्सी रोड, मिसिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रम्पटन में क्वींस मैनर इवेंट सेंटर, 2 ऑक्शन लेन, ब्रम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600। क्वींस मैनर इवेंट सेंटर।
9: Sirf mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low ya commercial, for customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho. Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of leading edge mortgage experts 905-819-1001. 905-819-1001. License number 12374.
6: چائے خانہ پاکستانی چائنیز کوزین جہاں آپ کو ملے گا اصلی پاکستانی سٹائل چائنیز فوڈ پی سی لاہور کے شیف جنہیں 14 سال سے زائد عرصے کا تجربہ ہے رجوے پلازا میں فوڈ لورز کے لیے پاکستانی چائنیز کھانوں کے لیے بہترین انتخاب نو ایم ایس جی نو فروزن میٹ اینڈ نو پیکٹ مسالہ ایٹ آل ہر چیز ملے گی آپ کو فریش اور پرائسز انتہائی ریزنیبل چائے خانہ پاکستانی چائنیز کوزین 3920 اگلنٹن ایونیو ویسٹ یونٹ 30 رجوے پلازا مسیساگا For booking information, call 905-514-7877. وہی ذائقہ، وہی لذت اور وہی مہمانداری. چائے خانہ پاکستانی چائنیز کوزین.
5: کرے اگر آپ کا کار ایکسیڈنٹ ہو گیا اور آپ قانونی مدد لینا چاہتے ہیں تو نہ صرف ہم آپ کے حق کا جائز زیادہ سے زیادہ پیسہ لے کر دلواتے ہیں بلکہ اپنی فیس بھی آپ کا کلیم دلوانے کے بعد ہی لیتے ہیں اور میں آپ کی اپنی انجم قریشی آپ کی اپنی زبان بولتی ہوں اور ہمارے پرسنل انجری لوئرز کی ٹیم آپ کے کلیم کو پروفیشنلی ہینڈل کرتے ہیں اور اگر اپنے کلیم کے سلسلے میں آپ ہمارے لوئر کے ساتھ میٹنگ کرنا چاہتے ہیں تو ہماری کنسلٹنسی بالکل فری ہے آج ہی مجھے کال کریں آپ کے کار ایکسیڈنٹ کیس میں آپ کا انفارمیشن لینا آپ کا حق ہے 416-570-0157
6: کیا آپ کی ونڈوز اور ڈورز لیک کر رہے ہیں یا پرانے ہو گئے ہیں تو یہی وقت ہے کہ انہیں آپ تبدیل کروائیں رائٹ ونڈو فورس آپ کے لیے میڈ ان کینیڈا انرجی سٹار ونڈوز اور ڈورز انسٹال کرتے ہیں انرجی سٹار ونڈوز اور ڈور سے آپ کے بجلی کا بل اپ ٹو 30% تک کم ہو سکتا ہے اسپیشل آفر ونڈوز ابھی انسٹال کروائیں اور پیمنٹ ایک سال کے بعد کر دیں کچھ ڈاؤن پیمنٹس کے ساتھ یاد آئے گی ایزی انسٹالمنٹس میں کیجیے سم کنڈیشنز میں اپلائی مزید معلومات کے لیے بھی کال کر لیں 416-206-3200 It's 416-206-3200
10: جی ہاں 416-206-3200 رائٹ ونڈو فورس کے رابطے کا نمبر ہے بڑا امپورٹنٹ ہے اور بعض لوگ سستی میں تو کہتا ہوں کر جاتے ہیں دھیان نہیں کرتے ہیں بعض اوقات ونڈو لیک ہو رہی ہوتی ہیں پانی بھی آ رہا تھا سردیوں میں گرمیوں میں آپ کا اے سی چلے جا رہا ہے بند نہیں ہو رہا ہے بجلی کا بل بھی آ رہا ہے تو ایسی صورت میں اگر آپ اپنے ونڈوز کو جو ہے وہ ریپلیس کر لیتے ہیں نئی ونڈوز کے ساتھ تو آپ کا نہ صرف اپ ٹو 30% جو ہے بجلی کا بل جو ہے انرجی اسٹار اگر آپ ونڈوز لگواتے ہیں تو کم ہو جاتا ہے بلکہ آپ کے جو اوور آل گھر کی جو ویلیو ہے وہ بھی بڑھ جاتی ہے کیونکہ نئی ونڈوز آ جاتی ہیں اور کافی پرانی ونڈوز لگی ہوئی ہیں لوگ اسی طرح سے رہ رہے ہوتے ہیں تو سبانو جی ہمارے ساتھ ہیں تھوڑا سا اس حوالے سے ان سے انفارمیشن لیں گے انہیں خوش آمدید کہیں سبانو جی ویلکم یو ان ویری پاکستان ٹورانٹو
11: تھینک یو بھٹی صاحب تھینک یو ویری مچ
10: بہت شکریہ آپ کا اچھا پہلا میں ابھی دیکھ رہا تھا میں نے ایک جگہ دیکھا میں نے کہا سلم ونڈو یہ کیا ہے اور ریگولر ونڈو کا کوئی فرق ہے کوئی نئی چیز ہے یہ کوئی
11: تو سر آج کل جو ہے نا ایک نیا چلن چلا ہے جس کے اندر ہم نے بھی اڈاپٹ کر لیا ہے اس کے اندر جو ونڈوز پہلے آیا کرتی تھی ان کے فریم بہت بڑے بڑے ہوا کرتے تھے اور گلاس جو تھا وہ کم بہت کم جگہ ملتی تھی گلاس کو تو اب جو لیٹسٹ پروفائل آیا ہے اس کو کہتے ہیں الٹرا سلم پروفائل اس میں لاکس پتلے ہوتے ہیں جو کرینک ہوتے لوگ بڑے پریشان ہوتے تھے کہ جو یہ بھاری نکلے رہتے ہیں ہاتھ میں آ جاتے ہیں تو وہ بھی فولڈنگ والے آ گئے ہیں سلم پلس جو اوور آل فریم جس کو گلاس ہولڈ کرتا ہے وہ بھی سلم پروفائل میں آ گیا تو وہ خوبصورت بہت لگتی ہے ونڈو ایک تو اور آپ کے گھر میں روشنی زیادہ ہوتی ہے کیونکہ گلاس کا ایریا کافی بڑھ جاتا ہے
10: بالکل ٹھیک ہے اور پرائسنگ کا تو ظاہر وہی ہے جو بھی
11: جی نہیں پرائسنگ میں آپ حیران ہوں گے کیونکہ فریم اب الٹرا سلم آنے شروع ہو گئے ہیں تو پرائس ایکچولی اس کا کم ہے
10: اچھا اوہو زبردست ہو گیا تو زبردست ہو گیا اچھا اوور آل جو ہے جیسے آپ نے دو تین آپشنز بتائے ہوئے ہیں کہ ونڈوز اگر آپ انسٹال کرواتے ہیں تو یا تو آپ ڈاؤن پیمنٹ تھوڑا سا دے دیں اور اس کے بعد پھر ایک سال کے بعد یا انسٹالمنٹس دے دیں تھوڑا سا یہ بھی بتائیں کیونکہ اس حوالے سے سننے والے کچھ انفارمیشن چاہتے ہیں
11: جی بڑی صاحب تو ایک ایگزامپل کے طور پہ سمجھا دیتا ہوں کہ ابھی کسی نے صرف اپنے بیڈ رومس کی ونڈو کرائی تھی کیونکہ سب کے بجٹ کی حالت ٹائٹ ہے تو ان کی تقریباً بل ان کا بنا وتھ پیٹیو ڈور اراؤنڈ 9000 کا تو انہوں نے انیشیل اراؤنڈ دیا 3.5 to 4000 میرے خیال 3000-3500 دیا ان کی جو قسط ہے پانچ سال کی انہوں نے بنوائی ہے تو ہارڈلی ان کی $70 or $80 بن رہی ہے پر منتھ
10: پورے سارے پانچ سال قسط بھی بن جاتی ہے اچھا
11: جی جی جی جی پانچ سال کی بھی ہوتی ہے 120 مہینے کی بھی ہوتی ہے 240 تک بھی جاتی ہے لیکن اماؤنٹ اگر چھوٹا ہوتا ہے تو بہت زیادہ ہم نہیں کر پاتے بٹ ہاں اگر آپ کا 10-12 ہزار ہے تو پھر تو آپ کر سکتے ہیں 240 مہینے تک بھی جی
10: جناب کال کر کے انفارمیشن لیجیے 416-206-3200 اچھا ابھی بجلی کے حوالے سے میں بات کر رہا تھا کہ جو یہ ونڈوز ہیں میڈ ان کینیڈا ہیں ایک تو یہ بتائیے گا اور انرجی اسٹار ہیں کیا فرق ہے مطلب اس سے کیا فائدہ ہے
11: सो एनर्जी स्टार होने का मकसद ये होता है बटी साहब की जो गवर्नमेंट होती है वो सर्टिफाई करती है. सो फॉर एग्जांपल जो विंडो टेक्सास में चलती है एनर्जी स्टार वो जरूरी नहीं कनाडा में भी अप्रूव्ड हो, क्योंकि कैनेडियन वेदर आप जानते हैं कि अलग है और टेक्सास का वेदर अलग है.
10: जी जी.
11: तो कैनेडियन गवर्नमेंट जो अप्रूव करती है एनर्जी स्टार विंडोज वो इस तरीके से बनाई हुई होती है कि जब सर्दी होती है -30 तक तो वो अलाउ ही नहीं करती है कि हीट एस्केप हो घर से.
10: अच्छा.
11: सो एनर्जी स्टार विंडो का होना बहुत बहुत जरूरी है सर्टिफाइड. बहुत तरीके की विंडोज मिल रही है मार्केट में जो शायद एनर्जी स्टार सर्टिफाइड है ही नहीं.
10: ओके सही. नंबर टू कॉल इज 416-206-3200. एक थोड़ा सा माजरत के साथ एक लोगों को गिला रहता है कि भाई जब वादा हो जाता है तो टाइम पे जो है, क्योंकि लोगों ने अरेंज किया है, कुछ लोग घर बेचना चाह रहे हैं या कुछ जो रेनोवेशन हो रही है, तो आप जो वादा करते हैं उस टाइम में इंस्टॉल कर लेते हैं.
11: भट्टी साहब अगर उसकी मैं बोलूंगा तो ऐसा लगेगा कि भाई जो जिसका सामान है वो बेच रहा हो तो अच्छा ही बोलेगा. तो इसका सबसे बढ़िया तरीका है कि आप गूगल पे जाके रिव्यू करें राइट विंडो फोर्स के नाम से.
10: वेरी गुड.
11: और आपको मिल जाएंगे करीब 100 के करीब रिव्यू होंगे जो 5 स्टार है सारे.
10: अच्छा जबरदस्त हो गए, तो अच्छा हो गया
11: जी.
10: अच्छा और जो कितना टाइम लग जाता है तकरीबन, मतलब आज आप जाएं आप जाते हैं. अच्छा ये जो आप फर्स्ट विजिट करते हैं जो जाहिर पैमाइशवारी सब कुछ फ्री, इसके लिए कोई तो नहीं पेमेंट वगैरह लेनी होती?
11: जी नहीं, अभी हम कोई कुछ पेमेंट नहीं ले रहे हैं. फ्री ऑफ कॉस्ट एस्टिमेट है. आप अपना बजट देख सकते हैं. हम आपको फाइनेंस ऑप्शन भी बता देंगे कि जी अगर आप 24 महीने 36 महीने एक साल मतलब करना चाहते हैं तो अगर किस्तों में भी पे करना चाहते हैं तो कितनी पड़ेगी. तो कोई सरप्राइज नहीं मिलेगा बाद में आपको कि ओहो जी हमारी तो किस्त बढ़ गई, ऐसा कुछ नहीं है.
10: वही राइट. टाइम पे जो है वो काम कम्प्लीट हो जाएगा. मतलब सामीन गर्मी अभी थोड़ा सा टाइम है और अभी ये वक्त है, आप इनको कॉल करके इन्फॉर्मेशन ले लीजिए, एस्टिमेट ले लीजिए, फ्री एस्टिमेट है, और उसके बाद आप इसका फ़ायदा उठा लीजिए. स्पेशल इंस्टॉलमेंट्स भी हैं और बहुत सारे दूसरे ऑप्शंस भी होंगे. आप कॉल कर लें 416-206-3200, 416-206-3200, राइट विंडो फोर्स. कुछ और आप ऐड करना चाहें?
11: बटी साहब बस जाने से पहले ये कहूंगा कि आज एक बहुत बड़े बैंक के सीईओ ने एक प्रेडिक्शन कही है. उसने ये प्रेडिक्शन क्या है, उन्होंने फैक्ट ही बताया. बोलते हैं कि जो अभी वॉर का इम्पैक्ट है अभी तक कंज्यूमर्स के ऊपर आया नहीं है, और जब वो आएगा तो वो ऐसा नहीं होगा कि उनको हल्का छोटा सा झटका लगेगा. वो बोलते हैं कि इन्फ्लेशन विल गो एज फार एज 5-6%. आज ऑलरेडी यूएस का डेटा आ गया है, 3.8 क्रॉस कर गई.
10: बिल्कुल, ये तो है. तो आप कहते हैं ये वक्त है अभी इसका फायदा पुरानी कीमतों का फायदा उठाने. चलें ठीक हो गया, बहुत अच्छी बात.
11: बिल्कुल बिल्कुल भट्टी साहब, अभी पुराने रेट चल रहे हैं. मैं इसको कोई मार्केटिंग की बात नहीं कर रहा हूँ, ये आप भी जानते हैं मैं भी जानता हूँ, ये होना तय है.
10: ठीक हो गया, बिल्कुल जनाब. कॉल करके इन्फॉर्मेशन ले लीजिए 416-206-3200. थैंक यू वेरी मच मानू जी, बहुत शुक्रिया. अगले हफ्ते फिर बात करते हैं. थैंक यू, बहुत
11: शुक्रिया.
10: राइट विंडो फोर्स 416-206-3200 पे आप कॉल कर लीजिए 416-206-3200. रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM. मंगल का दिन जो है इमरान खान साहब से मुलाकात का दिन होता है. उनकी बहनें बहुत अरसे से रेगुलरली जा रही हैं लेकिन मुलाकात नहीं हो पा रही है. और चीफ मिनिस्टर KP आज भी आए थे, सुहेल अफरीदी साहब, लेकिन फिर भी काफ़ी लोग उनके साथ आए थे, उनकी भी मुलाकात नहीं हुई. अब उनका अगले हफ्ते बहुत ज़्यादा लोगों को लेकर आएंगे, और साथ साथ ये भी मुतालबा था कि इमरान खान साहब को हॉस्पिटल शिफ्ट किया जाए. उधर जो मरकजी रहनुमा हैं सलमान अकरम राजा तहरीक इंसाफ, उनका हम यहाँ नहते आए हैं, जंगजू लोग नहीं हैं, हम बात करने के लिए आते हैं. अडयारा जेल के करीब नाके पर गुफ्तगू के दौरान उन्होंने कहा कि आज वज़ीर-ए-आला KP आए थे, उनके साथ काफ़ी लोग थे. उन्होंने कहा कि बानी पीटीआई से एक बहन की आखिरी मुलाकात दिसंबर में हुई थी और अब मई जो है वो आधा मई तकरीबन हो गया है. ये नाकाबले कबूल सूरत हाल, हम आवाज़ उठाते रहेंगे और इंशाल्लाह कारगर भी होगी. पीटर रहमान ने मजीद कहा कि पार्टी में गुफ्तगू होती रहती है, एक मुश्किल और जज्बात से भरा वक्त है, यह हमने पुलिस के रस्तों पर हमला नहीं करना. अना का मसला मुझे लगता है सम टाइम हो जाता है, और आप मुलाकात करवा दें ज़रूर. मंगल को ना करवाएं, कभी भी जब मुमकिन हो आप मैसेज भेज दें और उनसे मुलाकात उनकी करवा दें, क्या फ़र्क पड़ता है. और सियासी बयान देंगी नहीं देंगी बाद में आके क्या कहेंगी, मसले तो ज़रूर हैं लेकिन मेरे ख्याल है कि बहुत बड़ा बिग डील नहीं है. और अगर उनके रिश्तेदारों की, करीबी रिश्तेदारों की अगर मुलाकात करवा दी जाती है तो उसमें शायद कोई हर्ज नहीं होगा. 416-593-0003 रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM. मैं आपका होस्ट और दोस्त अर्शद भट्टी हूँ.